سامعین جی وقار، خوبصورت سا پروگرام ہے، خوبصورت سی گپ شپ ہے، خوبصورت سے لوگ میرے ساتھ موجود ہیں 97.1 FM کا لائف اسٹوڈیو آل دا وے فرام نوٹنگم. اور آپ کو یہ بتاتا چلوں کہ اس وقت جناب صبح کی خوبصورت روشنی ہے اور جتنی کہہ لیں کہ عشق کا منبع میرے سامنے بہ رہا تھا اور میں نے اپنے اس عشق کے منبع کو کوشش کی کہ میں سمیٹ سکوں چند الفاظ میں، وہ کوشش میں نے آپ تک پہنچائی. لیکن اس کے ساتھ ساتھ کچھ موسم کا صورتحال بھی ڈسکس کرنے، ہیوی رین اس وقت ہو رہی ہے جہاں پہ آپ لوگ موجود ہیں، وہاں کے حالات مجھے بتائیے گا. کیسے بتائیں گے؟ 0115710971 پہ میسج کر کے. 23 ڈگری سیلسیس میکسیمم اس وقت ٹیمپریچر ریکارڈ کیا گیا نوٹنگہم شہر کا، اور 14 ڈگری سیلسیس منیمم اس وقت جناب فضا میں ہیومیڈیٹی کا لیول ہے جی 36%، اینڈ اٹ کین بی انکریز ٹل 62% 5 PM اور نیئر بائی، لیکن رات تک اس میں کوئی چانسز نہیں ہے. تھنڈری اسٹرام اور بارش رہے گی. 16 ڈگری سیلسیس تک آپ کا ٹیمپریچر جانے کے چانسز ہیں. اور رات کے حوالے سے آپ کو بتاتے چلیں کہ ٹونائٹ ول بیکم ڈرائی وتھ پینلٹی آف کلیئر اسپیلس اینڈ جسٹ اے فیو پیچز آف کلاؤڈ. ہاؤ ایریاز آف تھکر کلاؤڈ ول اسٹارٹ ٹو بلڈ ان فرام ساؤتھ ڈیورنگ دا ارلی آورس، یعنی ٹل ڈان آپ کے پاس موسم خشک اور ابرآلود نہیں رہے گا. سامعین وقار، خوبصورت سے اخلاق آپ صلاۃ السلام کی ذات کے ہیں. 12 ربیع الاول کے حوالے سے اسپیشل ٹرانسمیشن ہے. ناصر خان آپ کا میزبان. گڈ مارننگ نوٹنگہم کا خوبصورت سا سفر. تبرانی شریف کی حدیث ہے کہ جو میں آپ کے سامنے رکھ رہا ہوں، آپ صلی اللہ علیہ وسلم کی ذات نے فرمایا، عمدہ اخلاق گناہوں کو اس طرح پگھلا دیتے ہیں جس طرح پانی برف کو پگھلا دیتا ہے، اور برے اخلاق انسان کے اعمال کو اس طرح بگاڑ دیتے ہیں جس طرح سرکہ شہد کو بگاڑ دیتا ہے. سامعین، اگر اس مثال سے ہم کچھ نہ کچھ ایگزامپلز اپنی ڈیلی بیسس کی لیں تو ہمارے پاس کچھ چیزیں ایسی آتی ہیں، کچھ اخلاقیات ایسے آتے ہیں جو ہم ڈیلی بیسس پہ اپنے نیبرہڈ کے ساتھ، اپنے پڑوسیوں کے ساتھ، عزیز و اقارب کے ساتھ، بہن بھائیوں کے ساتھ، ہم ان چیزوں کو دیکھتے ہوئے، ان چیزوں کو سمجھتے ہوئے، ان چیزوں کو پرکھتے ہوئے رکھتے ہیں جو اخلاقیات بیسیکلی کسی عام انسان کے ساتھ بھی نہیں ہوتے. آپ کسی بھی سروس اسٹیشن پہ جائیں نا، یا آپ یہ دیکھیں کہ آپ نے کہیں سے بس پکڑنی ہے، یا ہمارے اسپیشلی نوٹنگہم کے حوالے سے میں یہ بات کرتا ہوں کہ کوئی بھی کیبی حضرات ہیں، کتنے آرام سے، کتنے تحمل سے ہم اپنے پیسنجر سے بات کرتے ہیں. آیا یہی چیز ہمارے پاس ہماری ان ساؤتھ ایشین کمیونٹیز میں ہوتی ہے کہ جب ہم اپنے ملک میں واپس آتے ہیں، اپنے ہوم لینڈ میں، انڈیا میں، پاکستان میں، بنگلہ دیش، سری لنکا، کہیں بھی، تو ہمارے لہجے کرخت ہو چکے ہوتے ہیں، ہمارے لہجوں میں وہ ایک غرور نام کا، تکبر نام کا ایک عنصر پایا جاتا ہے کہ یار میں انگلینڈ تو آیا ہوں، میں برٹش ہاں، میں ادھروں آیا ہوں، تساں گلے کی نو سمجھنے، یو آر نان سینس، لاٹ آف تھنگس وی آر ٹاکنگ ریگارڈنگ دا پیپل جو یہاں پہ بستے ہیں. آیا یہ سولائزیشن صرف اور صرف ہمیں اس معاشرے کا حکم دیتی ہے کہ جہاں پہ ہم رہ رہے ہیں، یہاں پہ نوٹنگہم میں، انگلینڈ میں، یو کے میں، یا کہیں بھی یورپ میں، یو ایس اے میں، یا پھر جب آپ اپنے ہم اپنے ہوم لینڈ میں جائیں تو وہاں بھی ہم ایسا ایکٹ کریں جیسا ایکٹ آپ صلی اللہ علیہ وسلم کی ذات نے اس سولائزڈ معاشرے کا ہمیں بتایا ہے جس معاشرے میں ابھی ہم سانس لیتے ہیں، جس معاشرے کے اصولوں پہ ابھی ہم پورا اترتے ہیں، جن معاشرے کے اصولوں کو ہم دل سے، جان سے پکڑتے ہیں، سولائزڈ رہنے کی کوشش کرتے ہیں، ہم اپنے ٹیکس ادا کرتے ہیں، ہم اپنی پولیس کو، نوٹنگہم شہر کی پولیس بہت ہی زبردست، بہت ہی خوبصورت پولیس، یعنی جس کو آپ یہ کہہ لیں کہ بر وقت ڈسیزن لینا اور موقع پہ پہنچ کے حق کے خود ارادیت دینا اس شخص کو جس کے ساتھ کوئی ظلم ہوا ہے. یہ عدل کس نے سکھایا؟ حضرت عمر کے دور کا عدل ہے یہ. ارے قربان جائیں، یہ ٹیکس کا نفاذ کس نے کیا؟ جو ایچ ایم آر سی، آپ کا انکم ٹیکس، جو آپ ہوم آفس کے کمپلائنس پورے کرتے ہیں، حضرت عمر کے دور میں یہ ساری چیزیں سکھائے گی، یہ ساری چیزیں بتائے گی. یعنی اخلاقیات کا منبع ہمیں آج سے 1500 سال پہلے آپ صلی اللہ علیہ وسلم کی ذات سے ملتا ہے جو ہم امپلیمنٹ کرتے ہیں آج کے معاشرے میں یہاں پہ. لیکن قربان جائیں آپ صلی اللہ علیہ وسلم کی ذات پہ کہ جب صحابہ کرام نے یہ پوچھا کہ یا رسول اللہ، ہم سے بھی اوپر کوئی لوگ ہوں گے، ہم سے بھی اوپر کوئی ایسے لوگ ہیں جو لوگ آپ کو زیادہ چاہیں گے، یعنی جن کو آپ زیادہ پیار کریں گے، جو ہم سے زیادہ معتبر ہوں گے، جو ہم سے زیادہ فضیلت والے ہوں گے، جن کے پاس ہم سے زیادہ رحمت ہوگی، جن کے پاس ہم سے زیادہ بلیسنگز ہوں گی، وہ کون سے لوگ ہوں گے؟ تو آپ صلی اللہ علیہ وسلم کی ارشاد فرمایا، ہاں تمہارے بعد آنے والی ایک نسل ایسی ہوگی جس نے مجھے دیکھا نہیں ہوگا لیکن مجھ پہ اعتماد کریں گے، جنہوں نے میرے صرف احکامات سنے ہوں گے اور مجھ پہ آمین کہیں گے، جس نے دیکھا نہیں ہوگا لیکن ان کے سامنے میں امین ہوں گا، جنہوں نے دیکھا نہیں ہوگا لیکن ان کے سامنے میں سچائی کی
एक मिसाल कायम करूंगा, जिन्होंने मुझे देखा नहीं होगा लेकिन मेरे इंसाफ पे, मेरे कॉल पे आंखें बंद करके यकीन करेंगे। सामिन जिनकार, हम वो लोग हैं, हम वो हस्तियां हैं जिन हस्तियों के बारे में आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात ने इतनी खूबसूरत इन्फॉर्मेशन दी, इतनी खूबसूरत ब्लेसिंग्स दी। और आज जब हम बात करते हैं तो हमारे नेबरहुड के बारे में हमें ये नहीं पता कि हमारे पड़ोसी ने कुछ खाया है या नहीं, उसका हामन, उसका हस्बैंड, उसका भाई, उस ब्रदर, उसका फादर या कोई भी है, वो तीन वक्त की शिफ्ट कर रहा है तो आया उसके बच्चों ने कुछ खाया भी है या नहीं, आया उसके बच्चे उसके अपने घर से बाहर निकल के अपने गार्डन में, अपने लॉन में बैठे भी आके या नहीं। अरे कोशिश करें कि कुर्बान जाएं कि आया उसका बाप, उसका हामद, उसका भाई जो एक दो या तीन शिफ्ट लगा के वापस आ रहा है, उसने अपने बच्चों के लिए कुछ छोटे से टॉयज इकट्ठे किए हैं या नहीं। यहाँ से अखलाकियात का वो एक मंबा शुरू होता है जिसको लेके आप चल सकते हैं इस देश के प्रदेश में, इस प्रदेश के देश में। आपको इस चीज़ का एहसास होता है, हमें इस चीज़ का एहसास होता है कि हमारे पास जो चीज़ें अवेलेबल हैं वो चीज़ें सिर्फ आरजी हैं, वो मादी चीज़ें हैं, उनकी मैस, वो जो उनकी कैमियत है वो सिर्फ़ और सिर्फ दुनिया की कैमियत से रिलेट करती है। अरे जब आबे कोसर पे, हौज़े कोसर पे हम आप सलातो सलाम के हाथ का जाम पीने को तरस रहे होंगे, आया उस वक्त हमारे अखलाकियात इस चीज़ की इजाज़त दे चुके होंगे, आया क्या उस वक्त हमारा नामा अमाल हमारे राइट हैंड में होगा या नहीं। अरे सामीन, ज़रूरत इस अमर की है, इस पुरफितन दौर के अंदर सोचना यह है कि आपके अखलाकियात से कितने लोग मुतासर हो रहे हैं। छोड़ दीजिए पैसा, छोड़ दीजिए हर चीज़, छोड़ दीजिए ILR, वट एवर यू कैन गेट फ्रॉम हियर, लीव देम। लेकिन जो मेन इम्पॉर्टेंट चीज़ है, जो मेन इम्पॉर्टेंट थिंग है वो ये है कि आपके अखलाक से कुछ लोग हर्ट तो नहीं हो रहे, ज़ख्मी तो नहीं हो रहे, आपके अल्फाज उनको तीर की तरह चुभ तो नहीं रहे, चुप तो नहीं रहे। अगर इस तरह का कोई भी आपके पास की प्रैक्टिस में कोई ऐसी सिचुएशन में चीज़ आ रही है तो खुदा रहा उसको अपनी ज़िंदगी से निकाल दीजिए, उसको अपनी पोजीशन से निकाल दीजिए। अच्छे अखलाक, स्माइल, स्माइल विद अ गुड फेस। आपने क्या करना है, अगर आप मार्केट में जा रहे हैं, वॉक कर रहे हैं, वॉकिंग वे पे या किसी जगह पे भी वॉक करें, जो भी बंदा सामने आ रहा है उसको एक छोटी सी स्माइल ले दें, सिर्फ हंस दें, वो डेफिनेटली आपको हाई या हेलो ज़रूर कहेगा, अस्सलाम वालेकुम कहें, उस पर सलामती भेजें। अगर तो वो मुस्लिम कम्यूनिटी से है सो डेफिनेटली श्योर ही वो रिप्लाई वालेकुम अस्सलाम कि तुम पर भी सलामती हो। लेकिन अगर वो किसी भी कम्यूनिटी से है, लेकिन अगर वो इंसान है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात के बारे में यही तो कहा गया है कि वमा अरसलना का इल्ला रहमतलिल आलमीन, कि आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात को तमाम आलमों पे, तमाम जहानों पे, तमाम जगहों पे क्या बना के भेजा गया, आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात को रहमत बना के भेजा गया, वो रहमत जो कभी ख़त्म नहीं होने वाली। अल्लाह ताला की ज़ात की जितनी भी ब्लेसिंग्स हैं वो काउंटेबल हैं, वो ख़त्म हो सकती हैं उनके आपके अमल के बजाय, वो ब्लेसिंग्स, वो रहमत, वो ज़हमत में बरस सकती है, बदल सकती है। जैसे कि आप देख लें, बारिश है, अब बारिश शामिल होना एक बहुत बड़ी नेमत है, लेकिन इसकी ज़्यादती हम लोगों के लिए ज़हमत बन जाती है। गर्मी हमें यहाँ पे मिलती ही नहीं, विटामिन डी की कमी रहती है हमेशा, हम मेडिसिन लेते हैं, मशरूम्स ज़्यादा यूज़ करते हैं, लेकिन इस बार थोड़ी सी हमारे यूके में, इंग्लैंड में या जो यूरोप या अमेरिकन्स हैं वहाँ पे हल्की सी गर्मी पड़ी है, टेम्परेचर रेज स्टिल 36 डिग्री सेल्सियस मैक्सिमम, और हम लोगों के पसीने छूट गए हैं। हम गर्मी की दुआ कर रहे थे कि इंग्लैंड में हमारे पास गर्मी हो, हमारे पास नॉटिंगहमशायर में गर्मी हो, थोड़ी सी गर्मी आई है सामीन तो हमारे लिए वो ज़हमत बन चुकी है। कुर्बान जाएं, अल्लाह ताला की ज़ात ने कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम की रहमत एक ऐसी रहमत है जो रहमत कभी ना ख़त्म होने वाली है, जो रहमत कभी ना मिटने वाली है, ये रहमत हमेशा तमाम आसमानों के लिए रहेगी, तमाम जहानों के लिए रहेगी, तमाम लोगों के लिए रहेगी, इसके फ्यूज़ बरकात हर तरफ फैलाए जाएंगे, इसकी जो किरणें हैं, किरणों का मंबा है वो हर तरफ बेशुमार रोशनाई लेके आएगा, हर तरफ एक तमाम अच्छे अकीदे के फूल खिलेंगे, खूबसूरत गार्डन्स बनेंगे, खूबसूरत पाथवेज बनेंगे, जिसको किसी दौर में जन्नत कहा जाएगा। उस गैलेक्सी में पहुंचने के लिए, उस जन्नत में पहुंचने के लिए सामीन हमें ज़रूरत है कि हम अच्छे अखलाकियात को अपनाएं। आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात ने वो बेहद बेशुमार हमें जो सबक दिए हैं, उन सबक में से सबसे उम्दा सबक गुड मॉरल्स, अच्छे अखलाकियात हैं, अच्छे एथिक्स हैं। आप लोग किस तरह बात करें किसी से, दिस इज़ वेरी इंपॉर्टेंट।
आप किस तरह किसी इंसान को ये कोशिश करें समझाने की कि भाई मैं तुमसे ये चाहता हूँ, आपके अल्फाज का चुनाव कैसा हो। अरे आपके अल्फाज में कहीं ऐसा तो नहीं कि कहीं ना कहीं थोड़ी सी करख्तगी आ रही है। तो फिर अगर आप भलाई की बात भी कर रहे हैं, अगर आप उसको ये भी कह रहे हैं कि चलो मॉस्क यानी मस्जिद चल तो ऐसा नमाज पढ़िए, वो भी तो वासी बड़ा एक अजीब जहा काम हो जैसी तो नमाज भी ना पढ़ी सकन ले। लेकिन अगर आपके अखलाकियात अच्छे हैं, आप सिर्फ उसको स्माइल दे रहे हैं, उसको कहते हैं कि ब्रदर लेट्स डू एन अरेंज प्रेयर फॉर असर मगरब इशा फजर वट एवर, तो वो आपकी एक नमाज के साथ अगली नमाज के लिए खुद आपको आपके घर से बुलाने आ जाएगा कि ब्रदर तुमने उस वक्त पिछली नमाज में मुझे ये कहा था, आओ चले। ये डिपेंड करता है आपके अखलाकियात पे, डिपेंड करता है कि आप बोलते कैसे हैं, ये डिपेंड करता है कि आप उसको समझाते कैसे हैं। जब ये चीज़ें आपके ब्लड के अंदर आ जाएंगी, अकाउंटेबिलिटी आपसे खुद शुरू होनी है, अकाउंटेबिलिटी आपसे शुरू होनी है। आपने अपने आप को अकाउंटेबिलिटी के उस दायरे में खड़ा करना है, उस कटहरे में खड़ा करना है जिस कटहरे को सेल्फ कॉन्सिस्टेंसी कहते हैं, जिसको कुव्वत मुदाफियत कहते हैं, जिसको रेजिस्टेंस पावर कहते हैं, कि आया आपके अंदर लोगों के जुमले बर्दाश्त करने की पावर या ताकत या रेजिस्टेंस है। अगर नहीं है तो फिर आज से उसको अपनाएं। यही आप सलातुस्सलाम की ज़ात की सबसे बड़ी तबलीग है, सबसे बड़ी टीचिंग है, सबसे बड़ी प्रीच्ड यानी तबलीग का वो मंबा है जिसको आप हमेशा कोशिश करते हैं कि अवॉइड कर दें। मैं अपने आप को मिला के इसकी बात कर रहा हूँ। खुदारा कोशिश करें कि अपने और अपने प्यारों का बेहद ख्याल रखें, अच्छे अखलाकियात के साथ पेश आएं, ताकि हमारी आने वाली नस्लें आप सलातुस्सलाम की दी हुई तालीमात पे इस तरह अमल पैरा हो सकें जिस तरह अमल पैरा होने का हक है।